0: ओम शांति अवेकनिंग विद ब्रह्मा कुमारीज में एक बार फिर आप सबका स्वागत करते हैं। रिश्तों को जब नए नजर से देखा, नए अंदाज से देखा, तो सबसे पहली बात जो हमारे सामने आई वो ये कि जब भी एक रिश्ते में हम हैं तो उसमें जो मुझे चाहिए उसे अगर मैं देना शुरू कर दूं तो वो मुझे ही मिलता है सबसे पहले, चाहे वो प्रेम की बात है, चाहे वो शांति की बात है, चाहे वो खुशी की बात है। और जब भी हमने अगर पिछली कड़ी को देखें, बहुत इंटरेस्टिंग बात सामने आई थी कि जब हम झगड़ा हो रहा होता है या नाराज हो रहे होते हैं, एक सेकंड अगर हम रुक जाते हैं, क्योंकि कहीं ना कहीं हमसे ही होकर गुजर रहा है जो वो नेगेटिविटी दे रहे हैं या वो हमारे बारे में कुछ कह रहे हैं, बेसिकली वो खुद दर्द में है। उनके उस दर्द को अगर मैंने अंदर ले लिया या मैंने अपने अंदर क्रिएट किया कि उन्होंने मेरे लिए कुछ कहा है, तो मैं खुद दर्द में चला जाता हूं और मैं तब तक किसी और की मदद नहीं कर सकता अगर मैं स्टेबल नहीं हूंगा। ये तो बात बहुत क्लियर सामने आई थी और हमने हर बार की तरह कहा कि एक्सपेरिमेंट करें, अनुभव करके देखें। थोड़ा और आगे बढ़ते हैं और रिश्तों को उस नजर से देखते हैं कि जब सब कुछ ठीक चल रहा है फिर भी कुछ खालीपन है, कुछ कनेक्ट नहीं हो रहा। इस पर बातचीत करने के लिए हमारे साथ हैं ब्रह्मा कुमारी सिस्टर शिवानी। ओम शांति।
1: ओम शांति
0: सिस्टर शिवानी। जिस तरह से अगर पिछली कड़ी को थोड़ा सा टच करते हैं, क्योंकि कहीं ना कहीं सिचुएशंस थी, सिचुएशंस बहुत वोलेटाइल हो जाती हैं। अभी तो हम यहां बात कर रहे हैं तो इसलिए सिचुएशंस मुश्किल नहीं लगती हैं, लेकिन जब हम उन सिचुएशंस में होते हैं और हम में से हर कोई उसे दो चार हो रहा है, चाहे वो सुबह घर से निकलते वक्त है या शाम घर पहुंचते वक्त है, एक्चुअली देखा जाए तो इट्स वेरी वेरी पेनफुल प्रोसेस पूरा जो होता है। लेकिन जब हमने देखा कि हमारे ऊपर डिपेंड करता है, हम वो दर्द को लेना चाहते हैं या हम उस पर स्टेबल हो सकते हैं, थोड़ा सा हम और उसके ऊपर जाएंगे कि आप हमें हमारे साथ बात करें।
1: यू जस्ट सेड दैट द होल प्रोसेस इज वेरी पेनफुल। प्रोसेस इज नॉट पेनफुल, आई क्रिएट पेन व्हाइल गोइंग थ्रू द प्रोसेस। सो दैट्स द ओनली शिफ्ट जो चाहिए। अभी तक हम कहते हैं प्रोसेस इज पेनफुल, सिचुएशन इज डिफिकल्ट, chaotic, ये जो वर्ड्स भी है ना सिर्फ मतलब जो हमारी थॉट्स हैं, जस्ट क्रिएटिंग दिस काइंड ऑफ थॉट्स मेक्स द होल थिंग वेरी बिग। सिर्फ यहां पर अगर एक शिफ्ट शुरू कर दें, प्रोसेस इज व्हाट इट इज। लाइक आपने कहा सिचुएशंस तो आनी है। अब जैसे आपने कहा सुबह उठकर जो सीन क्रिएट होता, लेकिन ये तो रोज होना है ना। रोज होना है। Either I withdraw from the situation, I can't do that. Either I try to change the situation, I can't
0: actually
1: do that.
0: Actually, we start doing these things, you know. Withdraw करके हम फिर चुप हो जाते हैं, हम फिर कहीं और अपना दिमाग लगाने लगते हैं, मतलब कहीं कहीं और शिफ्टिंग शुरू हो जाती है।
1: लेकिन इट्स नॉट पॉसिबल टू रन अवे फ्रॉम सिचुएशंस। आप एक परिस्थिति से विड्रॉ करेंगे, एक रिलेशनशिप से विड्रॉ करेंगे, दूसरे रिलेशनशिप में कहीं ना कहीं कोई चैलेंज आ जाएगा। सो स्पिरिचुअलिटी जस्ट टीचेस अस, यस सिचुएशंस आर देयर, यस रिलेशनशिप्स कैन बी अ लिटिल चैलेंजिंग, फोकस, टेक केयर ऑफ योर सेल्फ, सिचुएशन अपने आप ठीक होती जाएगी। सिर्फ थोड़े दिन के लिए ये एक्सपेरिमेंट करके देखना, अपना फोकस अपने आप चेंज हो जाएगा। सिर्फ ये एक्सपेरिमेंट करना है कि बड़ी से बड़ी परिस्थिति में भी मुझे ध्यान अपना रखना है, बस उतना करना है। जैसे बड़ी से बड़ी बीमारी में भी ध्यान किसका रखते हैं पहले?
0: अपना,
1: राइट? चाहे एक छोटा सा वायरस है या एक बड़ा सा एपिडेमिक फैल गया हो पूरे देश में, ध्यान किसका रखा जाता है? अपना, कि हम कैसे बचे। ये थोड़ी ध्यान रखा जाता है कि वायरस को कैसे रोका जाए। सो फोकस इज वेरी क्लियर। तूफान आया है, ध्यान किसका रखा जाता है? हम कैसे बचे। तूफान के साथ थोड़ी जाके लड़ते हैं बैठकर कि तूफान को रोक दे, नहीं, हम कैसे बचे। सो दिस इज वेरी इम्पोर्टेंट कि जबकि फिजिकल चीजों में हमारा फोकस हमेशा राइट होता है कि मुझे अपने को बचाना है, तो फिर इमोशनल में भी तो सेम ही करना। सपोज हम ड्राइव कर रहे हैं एंड आपकी गाड़ी यहां से आ रही है, मेरी गाड़ी यहां से आ रही है, लेट्स से मे बी दैट आई एम ऑन द रोंग साइड, यू नो, बट व्हाट विल यू डू इफ आई एम ड्राइविंग ऑन द रोंग साइड? आप क्या करेंगे?
0: मैं अपने आप को बचाऊंगी, यू नो।
1: तो इजन दैट ऑलवेज द फोकस कि ठीक है, जो सामने वाला आ रहा है, ही और शी इज ड्राइविंग ऑन द रोंग साइड, मुझे क्या करना है? आई डोंट वॉन्ट टू मीट विद एन एक्सीडेंट, आई विल जस्ट डाइवर्ट, चेंज माई रूट, वट एवर। लेकिन जब रिश्तों में आते, यू आर ऑन द रोंग साइड, सो वट डू आई डू? हेड ऑन कोलिजन, کیوں؟ کیونکہ یو آر آن دا رانگ سائڈ, سو آئی ہیو ٹو کم اینڈ ٹیل یو دیٹ یو آر آن دا رانگ سائڈ.
0: مجھے دوسرے کو سدھارنا بھی تو, کئی بار ہم جو سامنے والا غلط آ رہا تھا اس کو گالی بھی تو دے رہے ہوتے کہ دیکھو کہاں.
1: لیکن پہلے کیا کرتے ہیں؟
0: پہلے اپنے آپ کو بچا لیتے ہیں.
1: آلویز پہلے اپنے کو بچانا, پہلے اپنے کو بچانا. اب وہاں اپنے آپ کو بچاتے ہیں نا کہ کہیں میری گاڑی کو نہ لگ جائے, کہیں مجھے نہ لگ جائے. اور یہاں جو سارا دن ایکسیڈنٹس ہو رہے ہیں وہاں یہ دھیان نہیں رکھتے. وہاں کہتے ہیں وہ رانگ سائڈ سے آ رہا ہے تو میں کیوں نہ اسی سائڈ سے جا کر میں بھی اس کو بول کر آؤں. اینڈ دین کولیژن, اینڈ یہ جو کولیژن سارا دن ہو رہے ہیں کتنا امپیکٹ چھوڑ کر جاتے ہیں. مجھ آتما پر بھی امپیکٹ چھوڑتے اور میری گاڑی پر بھی امپیکٹ چھوڑتے اور رشتوں پہ تو امپیکٹ رکھتا ہے. تو صرف ایک فوکس, آئی ہیو ٹو ٹیک کیئر آف مائی سیلف, دس فوکس. اب آپ دیکھو وہی سچویشن, آپ اس کو کیسے ہینڈل کریں گے؟ آپ اس کو ایزیلی کراس کر جائیں گے جسٹ بیکاز دی اٹینشن از آئی ہیو ٹو کراس دی سچویشن, سو آئی ہیو ٹو ٹیک کیئر آف مائی سیلف. درد میں جا کر کون سی سچویشن کراس کی جائے گی؟ پھر تو وہ سچویشن ہی پینفل لگتی ہے
0: ایکچولی. اور ہر مارننگ جو ہم کہتے ہیں بار بار کر رہی ہوں میں, وہ بلڈ اپ بھی تو ہو رہا ہوتا ہے. وہ اٹھتے ہی بلڈ اپ ہونا شروع ہو جاتا ہے کہ اب یہ یہ یہ ہوگا اور سیکوینس پھر ویسے ویسے ویسے ہی ہونے لگتا ہے.
1: اب جہاں تک یہ مارننگ سین کی بات آتی, یہ تو ایک طوفان ہے جو پہلے سے ہی پتا ہے کہ یہ تو روز ہی وہ سین آتا ہے. تو جبکہ پہلے سے پتا ہے کہ یہ پرستھتی آتی ہے, ڈونٹ یو تھنک وی کین پروگرام آر سیلف فار کراسنگ ان دا رائٹ وے؟ سو آئی ہیو ٹو آسک مائی سیلف کہ یہ ایک ایگزام ہے جو مجھے روز دینا ہوتا ہے, تو اس کو میں اپنے آپ کو تیار کر کے دوں یا روز غصہ کر کے شور مچا کے چل. اینڈ اس کے لیے مجھے ایک ہی چیز کرنی ہے, ایک دن اس کو آرام سے کراس کر کے دیکھنا ہے.
0: ان فیکٹ اور اس کو میں ایگزام کیوں بناؤں؟ ایکچولی وہ میں نے ہی بنایا ہوا ہے بیسیکلی.
1: ایکچولی جتنا ہم درد میں جاتے ہیں اتنا ہمیں لگتا ہے کہ سچویشن بہت بڑی ہے. جتنا ہم اسٹیبلٹی سے کراس کریں گے ہمیں لگے گا سچویشن کچھ بھی نہیں ہے, وہ تو نارمل ایک سین ہے جو روز سامنے آتا ہی ہے. سو اٹ بیکم ویری ویری سمپل, جسٹ ٹیک کیئر آف مائی سیلف, دیٹ از اسپرچوالٹی.
0: یس, یو نو, ان فیکٹ یہاں ایک بات بہت ضروری سامنے آتی ہے کہ سب سے امپورٹنٹ کون ہو جاتا ہے اور کس کی استھتی. کوئی بھی سچویشن ہے رشتوں میں جب ہم ہیں, اور رشتے کہیں پہ بھی ہو سکتے ہیں, ہم آفس کے بھی رشتوں کی بات کر سکتے ہیں. ہر رشتے میں اب چیک صرف یہ کرنا ہے کہ میں کیا ہوں, میں کس سچویشن میں ہوں. ویری گڈ, ان فیکٹ ول بی ٹوٹلی فوکس آن مائی سیلف. تو یہ تو سچویشن وہ رہی تھی سچیوانی جہاں بہت آؤٹ آف کنٹرول ہو رہی تھی, لیکن جنرلی بھی رشتے بن نہیں رہے ہیں, رشتوں میں کھٹاس آ گئی, یہ جو وڈرال ہے ادھر, مطلب آئی ڈونٹ وانٹ ٹو فیس, دیر از نتھنگ ٹو ٹاک, آئی ڈونٹ فیل ریئلی ریئلی کنیکٹڈ, یو نو, کوئی کمیونیکیشن نہیں ہے. یہاں کیا کریں ہم؟ یہاں پھر دوریاں اتنی بڑھنے لگتی ہیں کہ وہ کہتے ہیں پھر کہ اس کے گریویٹی سرکل سے باہر چلا جاتا ہے.
1: When we don't experience the connection with each other, it is because of three major reasons related to time. One is past, کہ کوئی past hurt ہے اس رشتے کے اندر, کوئی پاسٹ کی بات ہے جو ہر ٹائم سامنے آ کر کھڑی ہو جاتی ہے. تو جب بھی اگر کوئی ایسے پاسٹ کی بات ہوتی ہے تو ہم ایک بیریئر کریٹ کر کے رکھ دیتے ہیں کہ پاسٹ میں آپ نے مجھے ہرٹ کیا تھا
0: اور ابھی تک میرے ساتھ چل رہا ہے,
1: آپ نے کچھ ایسا کیا جو میری ایکسپیکٹیشنز کے انوسار نہیں تھا, یو ہیو لیٹ می ڈاؤن, یو ہیو ڈن سم تھنگ وچ آئی ڈس اپروو آف, یو ہیو اوفینڈیڈ می, یو نو, آل دس از یو ہیو ڈن دس. تو جتنا ہم اس طرح کی تھاٹس کریٹ کرتے تو ہم ایک اندر ایک اسٹوری سی بنا لیتے ہیں اپنے رشتے کو لے کر, اور اس اسٹوری کا جو یو نو پرائم سین ہے وہ یہ ہے کہ آئی ایم ہرٹ, اینڈ میرا ہرٹ کا کارن کون ہے؟ آپ. تو کیونکہ میں نے یہ ایک سین بیکاز آف اے پاسٹ انسیڈنٹ, incident could be very big, we're not denying that, لیکن میں نے وہ past hurt کو پکڑ کر رکھا ہے and وہ درد مجھے ابھی بھی محسوس ہو رہا ہے and I hold you responsible for that hurt. تو اس لیے جب بھی میں آپ کے connection میں ابھی بھی آتی I kind of have a barrier because pain is a barrier, اور یہ barrier جب بیچ میں آ جاتا ہے تو energy will not flow. So we have to remember کہ جو ہمارے past کی باتیں ہیں وہ ہمارے present پر بہت انفلوئنس کریں گے, کیونکہ وین ایور آئی میٹ دا پرسن نیکسٹ دیٹ پاسٹ کہ پاسٹ میں یہ ہوا تھا آئی ایم ناٹ ایبل